0: च्याङबा मेरो टिकटक लाइभमा स्वागत छ है।
1: च्याउ टापसिंहलाई फेरि मैच्याङले स्वागतै पो गर्यो, राम्रो गर्यो। सधैँ टिकटक लाइभमा मात्र बासेर हुँदैन मैच्याङ, मैले तिम्रो लागि कालो चस्मा ल्याएको छ, कालो चस्मा पनि लाउनु पर्छ, पिराती पनि लाउनु पर्छ, छिटो आऊ मैच्याङ।
0: चस्मा त लाउला च्याङबा, पिराती चाहिँ अलिक विचार गर्नुपर्छ।

0: लु राजा, बक्स यहाँ छ, अधिकृत पनि यही छ।
1: मलाई यहाँ किन ल्याउनु भयो हजुर?
2: यो गाउँमा मैले सोचे जति भोट आए कि आएन। पहिला यहाँ गन्ने अनि मात्र लाने।
3: फागुन 19 गते हल्का रमाइलो।

जन काफले को गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउँ न